0: नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुने नहुनी होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
1: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-0020 र गणेश बुढाथोकी 9869-0019-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
6: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
7: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2।

0: அப்பே என்னையே பாடே சொல்லி வாஸ்கு டிவி போக்குற இண்டியோ நீக்கே அவதார் மாஸ் ஹவுத்தோ
1: கட்டை பரிலைலை வாஸ்கு டிவி போக்னோனி பிட்டி ஆப்னே டிவி பிக்ரியோ அனி பனவுன ஜனல் லாகி கொண்டி பனவுனி புக்கா உலாட்ட ஓயினா
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सितैमा
3: यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
6: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
6: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
6: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
6: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0947120
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
8: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली
9: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो

0: लाई प्राथमिकतामा राख्दै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै उद्योगमा झण्डै 5 खर्ब लगानी स्वीकृत, राजदूतका लागि पहिलो पटक आवेदन खुला,
1: बिजौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश, संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव, कांग्रेस संसदीय प्रणालीमै मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग,
0: जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर, चिया अनुसन्धान खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल,
1: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा, इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र, आगामी 5 वर्ष विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाई,
0: र काभा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो, नेपाली महिला क्रिकेट टोली 20 औं एसियन छनौटको सेमी फाइनलमा नेपाल एलआई गल्फ उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुन लागेको प्रसंग,
1: अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रबन्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अपरान्ह 4 बजे आगामी आर्थिक वर्षका लागि खर्च तथा व्ययको अनुमान सहितको विवरण अर्थात बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी रहेको छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। उपभोग र लगानी बढ़ाउँदै बढ़ीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। अर्थमन्त्री वाग्लेले संसदमा आयव्ययको अनुमान समावेश हुने विनियोजन विधेयक सहित आर्थिक र विधेयक राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। संसदमा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन हिजो अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको थियो। पछिल्लो 10 वर्षमा बजेटको आकार 2 गुणा बढ़ीले विस्तार भए पनि त्यही अनुरूप राजस्व र खर्च भने बढ़ेको देखिँदैन। महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2072-73 8 खर्ब 19 अर्ब रूपियाँ रहेको मुलुकको बजेटको आकार चालू आर्थिक वर्ष 2082-83 19 खर्ब 64 अर्ब रूपियाँ पुगेको छ। बजेटको आकार विस्तार भए पनि त्यही अनुसार स्रोत भने बढ़ेको नदेखिएको बताइएको छ।
0: यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 बजेट सिलिङ सीमा 18 खर्ब 90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङलाई बढ़ाएर करिब 21.5 खर्ब हाराहारीमा पुर्याएको छ। आगामी बजेट मार्फत सरकारले ठूला पूर्वाधारहरूलाई प्राथमिकता दिएको स्रोतले बताएको छ। प्रतिवेदनले कर्मचारीको तलब न्यूनतम 35,000 र अधिकतम 1,21,000 बनाउन सुझाएको छ। हाल कार्यालय सहायकको तलब करिब 24,000 र मुख्य सचिवको करिब 77,000 रूपियाँ रहेको छ। प्रतिवेदनले सुझाए अनुसार नै तलब बढ़ाउने पक्षमा सरकार देखिएको हो, तर सरकारले व्यापक रूपमा कर्मचारी घटाउने तयारी पनि गरिरहेको छ। कृषि, ऊर्जा, पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा परेको स्रोतहरूले बताएका छन्। सरकारले आगामी बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको करको बोझ घटाउने तयारी गरेको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध

0: गर्दै नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। स्वैच्छिक कर अनुपालन प्रविधि मैत्री राजस्व प्रशासन तथा शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व व्यवस्थालाई उद्यम मैत्री बनाइने सरकारको तयारी छ। बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने योजना छ। स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनर्संरचना, सातै दिन सेवा उपलब्ध गराउने एकल सेवा केन्द्र विस्तार तथा सार्वजनिक लगानीलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने नीति बजेटमा समावेश हुने भएको छ। पूर्वाधार बन्ड, अफसोर हरित बन्ड, डायस्पोरा पूँजी र सार्वजनिक निजी साझेदारी मार्फत दीर्घकालीन पूँजी परिचालन गर्ने सरकारको तयारी छ। त्यस विषयमा पनि आज सार्वजनिक हुने बजेटले सम्बोधन गर्ने बताइएको छ।
1: देशभरका सामुदायिक रेडियोहरूको साझा नेटवर्क सामुदायिक सूचना नेटवर्क सीआईएनले आज 18 वार्षिक उत्सव मनाउँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएन 2066 साल जेठ 15 स्थापना भएको थियो। देशका दूरदराजमा समुदायदेखि केन्द्रसम्म दोहोरो संचार स्थापना गर्ने उद्देश्यले संचालित सीआईएनले देशभरमा रहेका 385 भन्दा धेरै सामुदायिक रेडियोका सहकर्मीहरूसँगको सहकार्यमा विशिष्ट सकारात्मक परिवर्तनका लागि सूचना दिने, प्रेरणा जगाउने सामग्री प्रसारण तथा प्रसारण गर्दै आएको छ। सीआईएनको वार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै अकुराबका अध्यक्ष अर्जुन गिरीले सम्पूर्ण सामुदायिक रेडियो प्रसारक, रेडियो कर्मी, सहयोगी दात्री निकाय, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरू, श्रोता तथा शुभेच्छुक सबैमा सहयोग र सहकारीका लागि धन्यवाद दिनुभएको छ। सांसद गणेश विश्वकर्माले सीआईएनले गाउँ समाजमा रहेका सूचना केन्द्रसम्म र केन्द्रका सूचना गाउँसम्म पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
2: सीआईएनको स्थापना आजभन्दा 18 वर्ष पहिला अर्थात गणतन्त्र दिवसको दिन भएको थियो। त्यसले जुन उद्देश्यका साथ यसको स्थापना भएको थियो त्यसको उद्देश्य मेरो विचारमा एकदम पूरा भएको छ। देशभरि यो आर्थिक सामाजिक रूपान्तरण, राजनीतिक सचेतनाको सशक्तिकरणको माध्यमबाट सीआईएनले खेलेको भूमिकाप्रति म एकदम गौरव गर्न चाहन्छु र यो स्थापना दिवसका सन्दर्भमा र गणतन्त्र दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना दिँदै सीआईएनको सम्पूर्ण टीमलाई हार्दिक बधाई दिन चाहन्छु।
1: सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले सीआईएनले संचारको पहुँचमा नरहेका नागरिकलाई जोड्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
3: सीआईएनको 18 वार्षिक उत्सवको अवसरमा प्रगतिको कामना गर्न चाहन्छु र यससँग जोड़िएका 300 भन्दा धेरै सामुदायिक रेडियोहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। सँगसँगै संचार क्षेत्रकै प्रगतिको कामना गर्न चाहन्छु। सामुदायिक रेडियोहरूले गरेको योगदान अत्यन्तै अतुलनीय छ। शुरूदेखि फेकोफन स्थापनादेखि नै पछाडि जब सामुदायिक रेडियोहरू अगाडि आए हामीले विभिन्न ठाउँमा सामुदायिक रेडियोहरूसँग मिलेर धेरै छलफलहरू बहसहरू अगाडि बढ़ायौं र नबोलिएका आवाजहरू नसुनिएका आवाजहरूलाई सुनाउने काम सामुदायिक रेडियोहरूले गरिरहनु भएको छ। यो अत्यन्तै महत्वपूर्ण छ एउटा पाटो भने। अर्को पाटो अलिकति कर्पोरेट हाउस भन्दा पनि ठूला बिजनेसका कुरा भन्दा पनि समुदायका कुरालाई कसरी अगाडि ल्याउने भन्ने कुरा यो अत्यन्तै महत्वपूर्ण छ। यसका निम्ति जुन प्रयास गर्नुभएको छ यो अत्यन्तै महत्वपूर्ण छ र आउँदा दिनमा अझै यसलाई कसरी जनताको बीचमा पुर्याउन सकिन्छ, अझै घर घरमा मान्छेले चाहिँ अरू छोडेर यो सामुदायिक रेडियोहरूका कुरा सुन्दाखेरि साँच्चै जनताका कुरा सुन्न सकिन्छ, साँच्चै समुदायका कुरा सुन्न सकिन्छ, आदिवासी, जनजाति, महिला, दलित, विपन्न, पछाडि पारिएका वर्गका कुराहरू सुन्न सकिन्छ, धार्मिक हिसाबले, प्रथाजनित अभ्यासका हिसाबले सबैका कुराहरू सुन्न सकिन्छ भन्ने दिशातर्फ केन्द्रित गरेर म यो शुभकामना दिन चाहन्छु।
1: स्थानीय मुद्दा, जनजीविका, विपद, विकास, सुशासन र सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै सीआईएनले समाचार कार्यक्रम र सूचनामूलक सामग्री प्रसारण गर्दै आएको छ।
0: यसैबीच नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर 19 गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ। तत्कालीन 7 राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 1965 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदाई गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं जिन्दी अभियन्ता अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्नेमा जोड़ दिँदै आएका छन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता संचालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरूले समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने पनि बताउँदै आएका छन् र यसका लागि सबै मरिमेट्नुपर्नेमा पनि जोड़ दिँदै आइएको छ। अर्थशास्त्री एवं प्राध्यापक डाक्टर कुसुम साक्य, नागरिक अगुवा एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, जेएनजी अभियन्ता अंशुदा पौडेल र पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्माले पनि यसबारेमा सरकारवाला निकायको ध्यान जानुपर्ने बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै
1: पानी नै पाउँदैन क्रसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ
2: सामिन्टर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिमीहरू गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि हामीले
0: राजदूतका लागि पहिलो पटक आवेदन खुला बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव कांग्रेस संसदीय प्रणालीमै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: यसरी
4: चलायो भने छिट्टै सफा हुन्छ के भाउजू
5: रामी दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
3: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
4: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
3: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
4: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
0: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
7: तपाई अहिले देशभरका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा मानव अधिकार आयोगको सिफारिश कसरी हुन्छ कार्यान्वयन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ भने राजदूतका लागि पहिलो पटक आवेदन खुला शीर्षकमा अर्को खबर प्रकाशित छ नेपालको इतिहासमै पहिलो पटक सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ परराष्ट्र मन्त्रालयले हिजो राजदूत तथा थाई प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेलामा सरकारले यो कदम चालेको हो मन्त्रालयले आवेदनका लागि 7 पृष्ठ लामो कार्यविधि समेत सार्वजनिक गरेको छ सरकारको योग्यतामा आधारित नियुक्ति र सार्वजनिक पदमा खुला प्रतिस्पर्धाको नीति अनुसार मन्त्रालयले राजदूत पदका लागि आवेदन खुला गरेको हो तर सफल उम्मेद्वारलाई कुन देशमा पठाइने भन्ने टीओआरमा उल्लेख गरिएको छैन सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 दफा 45 तथा राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075-2079 संशोधित अनुसार मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको जनाएको छ ती प्रावधानले राजदूत थाई प्रतिनिधि र विशेष दूतको नियुक्ति जिम्मेवारी र कार्यकाललाई नियमन गर्ने भएको छ त्यस्तै भित्रपृष्ठमा निजी अस्पतालमा आकस्मिक बाहेकमा स्वास्थ्य बीमा स्थगन शीर्षकमा खबर छ भने संविधान संशोधन बहस नेकपाको प्रस्ताव प्रत्यक्ष कार्यकारी कांग्रेस संसदीय प्रणालीमै शीर्षकमा गंगा विष्णुले खबर लेख्नु भएको छ सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेलामा प्रमुख राजनैतिक दलहरू पनि संविधान संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन् कांग्रेस एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन् सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तिनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहसपत्र तयार गर्ने कार्यदलको तयारी रहेको छ। त्यस्तै नियमन अभावमा बचत अपचलन गरिँदा सहकारीमा समस्या शीर्षकमा भित्र पृष्ठमा खबर छ भने निर्माण सामग्रीको मूल्य समायोजन नगरिदिन निजी क्षेत्रका तीन संस्थाको निर्माण सामग्रीको मूल्य समायोजन गरिदिन निजी क्षेत्रका तीन संस्थाको आग्रह शीर्षकको अर्को खबर प्रकाशित छ। निर्माण व्यवसायका मागप्रति निजी क्षेत्रका छाता संगठनको ऐक्यबद्धता छ। निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धिले देशमा विकास निर्माणका काम गर्न कठिनाई भइरहेको भन्दै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मूल्य समायोजन गर्न आग्रह गर्दै आएका हुन्।
7: गोर्खापत्र दैनिकमा वैदेशिक छात्रवृत्ति जानेर फर्किने विद्यार्थीको छैन तथ्याङ्क शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नुभएको यो खबर छापिएको छ। उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेको भए पनि राज्यले त्यसको एकैन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग छैन। महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष विभिन्न तह तथा विषयमा स्वदेश तथा वैदेशिक छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन भएको विद्यार्थीको अभिलेख नदेखिएको भन्दै प्रश्न गर्दै आएको छ। उक्त कार्यालयले हालै सार्वजनिक गरेको 63 प्रतिवेदनमा 2071-72 81-82 चिकित्सा शास्त्र, वन विज्ञान, इन्जिनियरिङ, कृषि लगायतका विषयमा छात्रवृत्तिमा मनोनयनमा परेका विद्यार्थीको अभिलेख नरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ। श्रव्य दृश्यमा पनि बयान गराउन सकिने शीर्षकमा अर्को खबर छ। अभियोग पत्र दर्ता हुँदा विदेशमा रहेको प्रतिवादीले सम्बन्धित देशमा रहेको नेपाली दूतावास मार्फत विद्युतीय माध्यम अर्थात भिडियो कन्फरेन्सिङबाट बयान गर्न पाउने नयाँ नजिर सर्वोच्च अदालतले स्थापित गरेको छ। गलत लिखत तयार पारी सरकारी कागजात नसच्याएको एक मुद्दामा सर्वोच्चले विशेष अदालतको अल्पमतको रायलाई मान्यता दिँदै प्रतिवादीको पुनः बयानका लागि आदेश गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालले विशेष अदालतको अल्पमतको राय सदर गरेको हो। विदेशबाट श्रव्य दृश्यमा पनि बयान गराउन सकिने राय विशेषमा तत्कालीन अध्यक्ष टेकनारायण कुँवरले दिनुभएको थियो तर कुँवरको राय अल्पमतमा परेको थियो। तत्कालीन सदस्यद्वय मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाले बहुमतको रायले केसीको माग अस्वीकृत गर्नुभएको थियो। नयाँ पत्रिका दैनिकमा बिचौलिया भत्तासहित 40 धेरैलाई मुद्दा चलाउन सीआईबीको सिफारिश भएको बारेमा नवराज मैनालीले लेख्नु भएको खबर छ। हिमालयन री इन्सुरेन्स सहित 5 कम्पनीको 3.73 अर्ब रूपियाँ दुरूपयोग गरी व्यक्तिगत लाभका लागि शेयर खरिद गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिचौलिया दीपक भट्टसहित 40 धेरै विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। बीमा कसुरमा 5 कैद सजायको माग गर्दै मुद्दा चलाउन बुधबार सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा प्रतिवेदन बुझाएको छ। चिया अनुसन्धान केन्द्र खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल सञ्चालन गरिएको बारेमा विराटनगरबार गणेश लम्सालले लेख्नुभएको खबर छ। चियाको स्वाद गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ इलामको कन्याममा चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र टी टेस्टिङ एण्ड प्रमोशन सेन्टर बनाउन राज्यले 18 करोड़मा भव्य भवन बनायो तर चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी लीजमा लगाइएको भवन सहितको संरचनामा निजी कम्पनीले वृक्षालय कन्याम होटल सञ्चालन गरेको उल्लेख गरिएको छ। राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर छ भने मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। अनि अर्को खबर बागमतीमा 9 महिनामा 83 किलोमिटर सड़क कालोपत्रे भएको बारेमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा आज बजेट भाषण आयोगको सीमा नाग्दै मध्यम वर्ग लक्षित बजेट शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको छ भने 73 सगरमाथा दिवस साहसीहरूको अविस्मरणीय गौरव गाथा शीर्षकमा यो खबर शिवप्रसाद ढुंगानाले ओखलढुंगाबाट लेख्नु भएको छ। प्रत्यक्ष निर्वाचनमा पनि महिलाका लागि अनिवार्य कोटा तोकौं शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्व प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिन सुझाव दिएका हुन्। आर्थिक कारोबार दैनिकमा भने युद्धका कारण मूल्य वृद्धि हुँदा 10 अर्ब नोक्सानी, निर्माण व्यवसाय शीर्षकमा खबर छ, जीवन बस्नेतले लेख्नुभएको हो। मध्यपूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्रै 10 अर्ब रूपियाँको नोक्सानी भएको नेपाल निर्माण व्यवसाय महासंघले बताएको छ। छिमेकी मुलुक भारतले समेत इन्धन लगायतका निर्माण सामग्रीमा भइरहेको मूल्य वृद्धिको अनुपातमा मूल्य समायोजन दिइरहेको छ। नेपाली निर्माण व्यवसायहरूलाई मूल्य समायोजनबाट वञ्चित गरिँदा देशभर संचालित सबै प्रकारका आयोजनाका सम्पूर्ण निर्माण कार्यहरू स्वतः बन्द हुने अत्यन्त गम्भीर संकटपूर्ण विषय परिस्थिति सृजना भएको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध विराम सम्बन्धी हुने सम्झौता थप अन्यलमा परेको छ। सम्झौता अझै केही महत्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेकाले लम्बिएको बताइएको हो। बीबीसीसँग कुरा गर्दै उपराष्ट्रपति जेडी भान्सले सो कुरा बताउनु भएको हो। बीबीसीसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौतामा हस्ताक्षर गर्न हतार नभएको बताउनु भएको थियो। सम्झौता अन्तर्गत 60 दिनसम्म युद्ध विराम लम्ब्याउने तथा इरानको आणविक कार्यक्रमको भविष्यबारे वार्ता शुरू गर्ने पनि प्रस्ताव गरिएको छ। इजरायलले दक्षिण लेबनानमा आक्रमण तीव्र बनाएको छ। लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको छ भने 58 जना घाइते भएका छन्। आक्रमणसँगै इजरायलले दक्षिण क्षेत्रका बासिन्दालाई ठूलो मात्रामा विस्थापित गर्ने आदेश समेत दिएको छ। लेबनानको सरकारी संस्थाले हिजो बिहान सैरन र टायरलाई जोड्ने अदलौन राजमार्गमा भाग्ने प्रयास गरिरहेका एकै परिवारका 6 जनामाथि ड्रोन आक्रमण गरेको समेत उल्लेख गरिएको छ। र संयुक्त राष्ट्रसंघले आगामी 5 वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्ड कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 देखि 2030 सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको समेत जनाएको हो।
7: साझा खबरमा अब खेल खबर। नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसी छनौट प्रतियोगिता अन्तर्गत रोड टू एएफसी सीजन 5 को सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। रोड टू यूएफसी अन्तर्गत बिहिबार हिजो भएको क्वार्टर फाइनलमा रविन्द्रले मकाउको ग्यालेक्सी एरेनामा फिलिपिन्सका किम्बर्ट अली जोनलाई दोस्रो राउण्डमा हराउँदै अन्तिम 4 स्थान पक्का गर्नुभयो। नेपालको ए टोलीले 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपको टीम स्पर्धामा स्वर्ण पदक हात पारेको छ। साविक विजेता सद्भाव आचार्य र राहुल विश्वकर्माको जोड़ीले 13 अण्डर 275 को उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेसाई एकाडेमीलाई 19 स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेको हो। यसैबीच घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै इरान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो बिहिबार इरानले घरेलु टोली नेपालमाथि 3-0 जीत निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो। र नेपालको राष्ट्रिय महिला क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। नेपालले मलेसियाको बायोमास मैदानमा बिहिबार भएको समूह बी को खेलमा इण्डोनेसियालाई 4 विकेटले हराउँदै अन्तिम 4 स्थान पक्का गरेको हो। नेपाल र इण्डोनेसिया बीच 7 वर्षपछि अन्तर्राष्ट्रिय टी20 आई खेल भएको हो।
0: जताभावी चलाइएका क्रसरले पानीको स्रोत सुकेको किसानको गुनासो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्टिल लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब जथाभावीको उत्खननले उब्जाएको समस्या। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसान वर्षौंदेखि सिंचाईको समस्या झेल्न पुगेका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा गिट्टी र बालुवा निकालिदा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलोमा पानी नचढेपछि किसानको कृषि प्रणाली नै संकटमा परेको छ।
10: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका भित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतीयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, नेउपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाटी, फटकशिला, फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार:
11: पहिला यही कुरोको चाहिँ मुहान पनि थियो, अहिले मुहानै छैन।
10: फाँटको मध्यभागसम्म पुग्ने धुलो, बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार:
1: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त यो पानी नै पाउँदैन, बसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
2: 100 मिटर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि। हामीले
10: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
2: अब हामी अनुगमन गरे, अब एक दुईवटा मापदण्ड मिलाए पनि छैनन्, 6 सुझाव दिएका छौँ, कहिले 4 उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ
10: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा:
12: पालिकाहरूमा भएका प्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ। स्थानीय तहले नै त्यो मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीतमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीत कानुन बितेर मापदण्ड विपरीत गरेर चाहिँ त्यसलाई रोक्ने लगायतको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भावनाले हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तह पठाइसकेका।
10: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चो।
7: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि पटक।
13: सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै उद्योगमा झण्डै 5 लगानी स्वीकृत। राजदूतका लागि पहिलो पटक आवेदन खुला।
7: बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन CIB को सिफारिश। संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव। कांग्रेस संसदीय प्रणालीमै मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग।
13: जथाभावी चलाएका क्रसरका कारण पानीका मुहान सुक्दै राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर। चिया अनुसन्धान खोल्न बनाइएको 18 सरकारी भवनमा निजी होटल।
7: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा। इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र। आगामी 5 विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाई।
13: र काबा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो। नेपाली महिला क्रिकेट टोली 20 एसियन छनौटको सेमी फाइनलमा नेपाल ए लाई गल्फ उपाधि।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा मानव अधिकार आयोगको प्रतिवेदन, जेएनजी आन्दोलनको बेलामा के कस्तो घटना भएको थियो र कसको संलग्नता थियो भन्ने विषयमा प्रतिवेदनमा उल्लेख गरिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय जस्तो देखाइएको छ र कार्यालयको ठिक अगाडिपट्टि 2 नेता जस्ता देखिने व्यक्ति छन्। एकजनाको हातमा पत्रिका छ। रासोपाका 17 सांसदलाई कार्यवाही गर्न सिफारिश लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति औंला ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ: ए यता पनि हाम्रै बहुमत।
13: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद. अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका
14: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज.
15: सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी कालिन्चोक गाउँपालिकाको अत्यन्त जरूरी सूचना. कालिन्चोक गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेटी 2083 साल जेठ 16, 17 र 18 गति कालिन्चोक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ. सो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले बन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै बन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ.
16: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ. सम्पर्कका लागि मोबाइल नम्बर 9840075739 9742647740.
15: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलखा.
17: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज.

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए चाम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
6: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
6: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
5: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
6: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
5: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
7: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
7: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
6: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
7: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
6: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
5: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना।
4: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अदावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
3: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथी कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदान फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइ सक्नुहुन यो सूचना प्रसारण गरिएको छ।
4: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
3: कालिन्चु गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलोखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103 प्रोचार मेगाहर्ज रजिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। आज आगामी वर्षको बजेट सार्वजनिक हुँदै गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै अन्तशुल्कमा व्यापक परिवर्तनको तयारी। राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित। राजसपा दोलखा पालिका अधिवेशनमा व्यस्त। उपत्यकामा सुनको सिक्री लुट्ने समूहमा संलग्न सिन्धुपाल्चोका 204 पक्राउ। र नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्सको सेमी फाइनल प्रवेश।
1: कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी सूचना। यस कालिन्चोक गाउँपालिका आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकाले सो प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 देखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकाले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकहरूको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
0: अब समाचार विस्तारमा। आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक विदा पनि दिएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ। साथै सैनिक मंच टोली खेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ। आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ। सैनिक मंचमा बिहान 8 बजेदेखि शुरू हुने समारोहमा राष्ट्रपति प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ। सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नेछन्। अघिल्ला वर्षहरूमा भने राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो, तर यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका हुन्। दोलखामा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। अर्थमन्त्री डाक्टर सोनी मुवागले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्। गत फागुन 21 प्रतिनिधि सभा निर्वाचनमा करिब 2/3 जनमत सहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो। संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री वाग्लेले आज अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सांसदहरूको कार्यक्रमको माग उच्च रहेकाले अनिवार्य दायित्वसँगै सेलिङ भन्दा करिब 2 खर्ब बढ़ाएर बजेट ल्याउन खोजिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। अर्थमन्त्रीले सुधार लगानी आकर्षण तथा प्रवर्धन पूर्वाधार विकास डिजिटल प्रविधि रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै विस्तारकारी बजेट ल्याउने भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा दोलखा पालिका अधिवेशनमा जुटेको छ। पार्टीको महाधिवेशनलाई लक्षित गर्दै रासोपा दोलखाले धमाधम पालिका अधिवेशन गरिरहेको हो। जस अनुसार हालसम्म जिल्लाका 4 पालिकामा अधिवेशन सम्पन्न भएको छ। राजसपाले भीमेश्वर र जिरी नगरपालिका तथा बैतेश्वर र तामाकोशी गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको हो। जिरी र बैतेश्वरको पालिका अधिवेशन बिहिबार सम्पन्न भएको छ। जिरी नगरपालिकाको पहिलो अधिवेशनले खेतराज घिमिरेलाई पालिका सभापति चयन गरेको छ।

0: घिमिरेको नेतृत्वमा सर्वसम्म 15 सदस्यीय नगर कमिटी चयन भएको हो। उपसभापतिमा गेली शेर्पा, सचिवमा अम्बीर कार्की, कोषाध्यक्षमा नानीमाया जिरेल र सहसचिवमा हिकमत खड्का चयन भएका छन्। यसै गरी बैतेश्वर गाउँपालिकाको अधिवेशनले नवराज उप्रेतीको नेतृत्वमा 11 सदस्यीय पालिका कमिटी चयन गरेको छ। नगर कमिटिको उपसभापतिमा नवराज उप्रेती, सचिवमा कृष्ण प्रसाद दाहाल, सहसचिवमा शिवराम दाहाल र कोषाध्यक्षमा पूर्ण देवी तामाङ रहेका छन्। राष्ट्रपालले यसअघि बुधबार भीमेश्वर नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न गरेको थियो। अधिवेशनले सभापतिमा श्याम कृष्ण कायस्थ, उपसभापतिमा विष्णु कुमार श्रेष्ठ, सचिवमा सुमन थापा, सहसचिवमा सहदेव कार्की र कोषाध्यक्षमा अस्मिता शिवाकोटीलाई चयन गरेको छ। जिल्लामा 10 गतिबाट शुरू भएको पालिका अधिवेशन 17 गतेसम्म सम्पन्न हुने रासुपा दुलखाका सचिव रमेश कुमार श्रेष्ठले जानकारी दिए। राष्ट्रपालले 10 गते तामाकोशीबाट पालिका अधिवेशन शुरू गरेको थियो। अधिवेशनले दीपक कालीकोटेको नेतृत्वमा 11 सदस्यीय नगर कमिटी चयन गरेको छ। उपसभापतिमा सावित्री केसी सुनवार, सचिवमा संगम पोखरेल, सहसचिवमा वासुदेव पोखरेल र कोषाध्यक्षमा मनिषा मिजार चयन भएका छन्। सबै पालिकाको अधिवेशन पार्टीका जिल्ला सभापति दिनेश बस्नेतको उपस्थितिमा सम्पन्न भएको हो। राष्ट्रपाली नगरपालिकामा 15 सदस्यीय र गाउँपालिकामा 11 सदस्यीय पालिका स्तरीय कमिटी बनाएको छ। अब शुक्रबार सैलुङमा, शनिबार बिगु, कालिन्चोक र गौरीशंकर तथा आइतबार मेलुङमा अधिवेशन हुने सचिव श्रेष्ठले बताएका छन्। 17 गतेभित्र पालिका अधिवेशन सक्न केन्द्रको निर्देशन छ। जिल्ला अधिवेशन भने 23 र 24 गते गर्ने राष्ट्रपालले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभाहल।
1: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभाहल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, सरीकोट चरीघ्याङ दोलखा, 0744-802 र 0744-844।
4: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईँले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: तपाई यतिखेर हाम्रो रेडियो र जीरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले अन्तशुल्क सम्बन्धी नीति तथा लाग्ने वस्तुमा व्यापक परिवर्तनको तयारी गरेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने तथा राज्यले उपभोग निरुत्साहन गर्ने वस्तुमा अन्त शुल्क लगाउने प्रचलन संसारभरि छ। खास गरी सुर्ती तथा मदिराजन्य वस्तुमा मात्रै अन्त शुल्क लगाउने चलन छ। नेपालमा लामो समयदेखि अन्त शुल्क लगाइने गरेको छ। पछिल्लो समय 2058 अन्त शुल्क ऐनले मुख्यतया स्वास्थ्यमा हानि गर्ने मदिरा, सुर्ती, वातावरण बिगार्ने प्लास्टिक, पेट्रोलियम र विलासिता गाड़ी, सफ्ट ड्रिंक्स वस्तुहरूमा मात्र अन्त शुल्क लाग्ने व्यवस्था गरेको थियो। तर त्यसपछिका करिब अढ़ाई दशकमा अन्त शुल्क लाग्ने वस्तुको सूची बढ़ाएर करिब 1200 वस्तुमा यो कर लगाइने गरेको छ। नकारात्मक सूचीका वस्तुमा मात्रै अन्त शुल्क लगाउने स्थापित मान्यता विरूद्ध खाद्यान्न, माछा मासु, मसला, निर्माण सामग्री, इलेक्ट्रोनिक्स लगायत धेरै वस्तुमा अन्त शुल्क लाग्ने गरेको छ। सहकारी संस्थाले एउटै व्यक्तिलाई 14 करोड़सम्म ऋण दिएको खुलेको छ। सहकारी व्यतिथि जाँचबुझ आयोगको अध्ययनका क्रममा यस्तो तथ्य भेटिएको हो। आयोगले अध्ययनका क्रममा एक व्यक्तिलाई एकै दिन सहकारीले 1 करोड़ रूपियाँसम्म कर्जा दिएको समेत जनाएको छ। आयोगको प्रतिवेदन अनुसार 49% भन्दा बढ़ी संचालक समितिका पदाधिकारीहरूले संस्थाबाट ऋण लिने गरेका छन्। एकै दिनमा एकै व्यक्तिलाई 49 लाख र 51 लाखको ऋण प्रदान गरी कुल 1 करोड़ भन्दा बढ़ी ऋण लगानी गरेको साथै एकै व्यक्तिलाई 14 करोड़सम्म ऋण प्रदान गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ। त्यसै गरी सहकारीहरूले ऋण हानि कोषमा पर्याप्त रकम व्यवस्था नगरी नाफा देखाएर लाभांश वितरण गरेको समेत आयोगले औल्याएको छ। राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन्। हिजो सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी डाक्टर परितोष पौडेललाई पराजित गर्दै उप्रेती बैंकको अध्यक्षमा निर्वाचित भएका हुन्। उप्रेतीले 5 मत पाउँदा पौडेलले 3 मत पाएका छन्। बैंकको विनियम अनुसार 7 वटै प्रदेशका 7 जना प्रतिनिधि संचालक सदस्यबाट 1 जना अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ। सोही 7 जनाको भोटिङ मार्फत उप्रेती अध्यक्ष चयन भएका हुन्। उनी कोशी प्रदेशबाट संचालकका लागि सर्वसम्मत भएका थिए। उप्रेती यस अघि बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक थिए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ठूलो संख्यामा कर्मचारी पदपूर्ति गरिने भएको छ। मन्त्रालयले कुल 1808 दरबन्दी स्वीकृत भएसँगै 977 नयाँ दरबन्दी थप भएको हो। हाल मन्त्रालयमा 831 मौजूदा दरबन्दी छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय पुल अन्तर्गत कुल 1808 दरबन्दी स्वीकृत गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्राप्त भएका स्वीकृत दरबन्दीहरूमा अब छिट्टै लोक सेवा आयोगबाट चरणबद्ध रूपमा खुल्ला पदपूर्ति प्रक्रिया शुरू गरिनेछ। यो स्वीकृत सूची मन्त्रालयको संघीय पुल दरबन्दीको संरचना हो। सीएमए अहिव अनमी लगायत प्राविधिक सहयोगी तहका स्वास्थ्य कर्मीहरूको हकमा भने प्रदेश र स्थानीय तहहरूमा चाँडै ठूलो संख्यामा दरबन्दी खुल्ने मन्त्रालयले जनाएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। नेपालमा अझै 40,000 बढ़ी बाल बालिका पूर्ण खोपबाट वञ्चित छन्। नियमित खोप कार्यक्रममा वार्षिक रूपमा 3 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च हुने गरे पनि पूर्ण खोपबाट अझै 40,800 बाल बालिका वञ्चित भएका हुन्। प्रस्तुत छ एक रिपोर्ट।
7: नेपालमा खोप लिन योग्य 5,10,000 बाल बालिका रहेकोमा अझै 40,800 बाल बालिका पूर्ण खोपबाट वञ्चित भएका छन्। अर्थात अझै पनि 8% बाल बालिका पूर्ण खोप पाउनबाट वञ्चित भएका छन्। आर्थिक सर्वेक्षण 2082-83 तथ्याङ्क अनुसार सन् 2025 92% बाल बालिकाले मात्रै पूर्ण खोप पाएका छन्, जबकि सन् 2024 भने 95.9% बाल बालिकाले खोप लगाएका थिए। बाल बालिकालाई 13 रोग विरूद्ध 8 वटा नियमित खोप दिइने गरिन्छ। सरकारले अनिवार्य गरेको खोप मध्ये कुनै न कुनै प्रकारको खोपबाट वञ्चित हुन नै पूर्ण खोपबाट वञ्चित हुनु हो। बाल बालिकालाई बीसीजी, पोलियो, पेन्टाभ्यालेट, रिटा भाइरस, निमोनिया, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइड विरूद्धको खोप दिइन्छ। यी खोप मार्फत 13 प्रकारका रोगबाट सुरक्षा प्रदान गर्दछ। पूर्ण खोपको दायरा केही घटेको देखिए पनि सरकारले नियमित खोप कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राखेको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ। स्वास्थ्य मन्त्रालयले सबै 77 जिल्लालाई पत्रचार गरेर स्थानीय तहसम्म छुटेका बाल बालिका खोज्न निर्देशन दिएको छ। नियमित खोप कार्यक्रममा वार्षिक रूपमा 3 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च हुने गरेको छ। यसमा सरकारसँगै अन्तर्राष्ट्रिय साझेदारी संस्थाले पनि सहयोग गर्दै आएको छ। खोप नपाउँदा बाल बालिकामा गम्भीर जोखिम बढ़ने गर्दछ। खोप नलागेका बच्चामा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ। पोषण र प्रतिस्पर्धात्मक क्षमता कम हुँदा मृत्युको जोखिम समेत बढ़छ। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
0: काठमाण्डु उपत्यका विभिन्न स्थानमा सुनको सिक्री लुट्ने समूहमा संलग्न सिन्धुपाल्चोकका 204 जना पक्राउ परेका छन्। सिन्धुपाल्चोकको लेसङको पाखर गाउँपालिका 7 का 29 वर्षे जनक तमाङ, सोही स्थानका साइमन भनिने मनकुमार तमाङ, ललितपुरको कोन्जोसम्म गाउँपालिका 5 का 25 वर्षे उमेश मोक्तान र काभ्रेपलाञ्चोको नवबुद्ध नगरपालिका 7 का 30 वर्षे अर्जुन तमाङलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको छ। सो समूहले 13 जेठमा कोटेश्वर हुँदै बल्खु जाँदै गरेको बसभित्र एक युवतीले लगाएको गलाको सुनको सिक्री लुटेको आरोप छ। उनीहरूलाई सिक्री सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनौटमा लगातार दोस्रो जीत निकाल्दै सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको खेलमा इण्डोनेशियामाथि 4 विकेटको जीत निकाल्दै नेपाल अपराजित रहेर अन्तिम 4 पुगेको हो। 2 खेलबाट 4 अंक जोडेको नेपाल समूह बीको शीर्ष स्थानमा रहेर सेमी फाइनल खेल्ने भएको हो। 1 खेलमा जीत र 1 खेलमा हार भोगेको चीन 2 अंकको साथमा दोस्रो स्थानमा रहेर सेमी फाइनलमा पुगेको छ भने अंकविहीन इण्डोनेशिया समूह चरणबाटै बाहिरिएको छ। समूह एबाट थाइल्याण्ड 4 अंकसहित शीर्ष स्थानमा रहेर सेमी फाइनल पुगेको छ। 1 खेलमा जीत र 1 खेलमा हार भोगेको घरेलु टोली मलेसिया 2 अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम 4 पुग्दा सो समूहबाट हङकङ बाहिरिएको छ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्सको सेमी फाइनल प्रवेश गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
9: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
10: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
11: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
12: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
11: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
12: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
9: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
13: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
14: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
13: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0974120।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
1: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अरूलाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
4: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: नमस्कार सेनसेविका दिदी
9: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
9: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
9: हो त
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
9: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूप फाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: होइन भाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
4: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन भाँडोहरू चाहिँ के कुराकानी गर्नु लागेको हो?
4: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
3: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौँ न।
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
3: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
4: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
5: पाण्डोहरू गइहालौ न, सकिगयो नि।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: रूप फाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जिउनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-412-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चल्ती नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट।

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै जन्म दर्ता दिनुस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
1: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
0: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
1: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
0: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: só aqui, ó. Claro. É, quem chama, né? Não, não, não, só aqui, ó.
1: Oi, não, panigama. Panigama, panigama.
2: Panile, panile, panile, panile, panile.
0: Não, não, não, só que o último está aqui, tá?
1: Não, não, não, não. Panile, panile, panile. Panile, panile,
0: panile. Não, não, não, só que o
3: लापरवाही नगरौ प्रदूलनशील पदार्थमा सबैले दिउँ ध्यान।
1: एक काटे सलाईले लिन सक्छ ज्यान।
3: सलाई तथा लाइटरहरू बालबच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं।
1: धुम्रपान गरी जथाभावी सुरक्षको ठुटाहरू नफ्याकौं।
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं।
4: होली बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउं। अकल्पनीय घटनाबाट आफू पनि जोगिउँ र अरूलाई पनि जोगाउँ।
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
6: सामुदायिक कुकुरहरूको बन्द्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी कालिन्चोक गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
7: कालिन्चोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेटी 2083 साल जेठ 16, 17 र 18 गति कालिन्चोक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको बन्द्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
6: यो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्द्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई बन्द्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले बन्द्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै बन्द्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्द्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई यस्तो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
7: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075359 9742646
6: सञ्जय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलखा।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मरेको के हो?
1: हेर त रगत रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन है बुढा, डीडीसी को लोगो नभए कि यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
3: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, चपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिएको नि
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिसौं सिधैमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
5: उन्नत जात र गुणस्तरीय बिउ भएमाथि हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ
5: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्
4: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725 नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
7: ध्यान दिनुहोस् ध्यान दिनुहोस् समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ
8: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ
7: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ
8: अर्थतन्त्र मापनको आधार आर्थिक गणना समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना आर्थिक गणनामा कोही नछुटौं
9: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा थप जानकारीको लागि टोल फ्री नम्बर 1178

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बाल बालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
7: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
8: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
9: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
7: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
9: आफ्नै कम्पाउण्ड भएको,
7: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
9: सस्तोमा होइन राम्रो सिकाउँछौ।
7: रू फाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

0: सामुदायिक कुकुरहरूको बन्द्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी कालिन्चोक गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: कालिन्चोक गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेटी 2083 साल जेठ 16-17 र 18 गति कालिन्चोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको बन्द्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: यो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्द्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई बन्द्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले बन्द्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै बन्द्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्द्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
1: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075359 9742646
0: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार दिएको श्रद्धाञ्जली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढा थुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, दलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।
1: बहिनी बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: काम हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
3: पाण्डहरू गइहालौ न, सकिएको नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप राइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: रेडियो 103.4 मेगाहर्ट्ज।
6: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
7: हरियो मेरो भीमेश्वरको शरण।
8: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
2: लौन। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत

0: नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने,
1: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने,
0: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज तरिकोट चरिघाङ दोलखा 0941812 र 0941844।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: આપને ટીવી બીગ્યો અને બનાવને જાન લાગે કોની બનાવને પુકા ઓલાટા હોય ને
1: તેથી કુરામાં પણ ચિંતા ગર્નુ પર્છ ત સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટમાં રહેકો હમરાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉ ન ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશો ને શકે ગણે
0: એ હોય તીસુ ભાઈ મ પણ તીતે તીરે લાગી હાલશો ને હોય ના તે
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
3: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
4: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
5: कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी सूचना
6: यस कालिन्चोक गाउँपालिका आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकाले सो प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7-15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकाले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकहरूको सहभागिताका लागि अनुरोध गरिन्छ
5: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा
7: यो हो हाम्रो रेडियो 103.4 MHz
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
8: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
8: सचेत बनाऊ
9: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: हेलो
11: हेलो हेलो
10: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
11: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
12: हजुर
11: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
12: हेलो भन्नुहोस् त
10: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी, के भन्ने रहेछ? के भयो?
12: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल ल, किन दिन्थे?
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

Thank you.

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल शाखा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
4: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
6: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
6: आफ्नै कम्पाउण्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
4: रूपाइटर रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी बेलबहादुर बुढाथोकी बुहारीहरू सावित्री बुढाथोकी गोपिनी बुढाथोकी नाति नातिनाहरू गंगा बुढाथोकी समीक्षा बुढाथोकी गरिमा बुढाथोकी बद्री बुढाथोकी केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
3: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन, भीम नारायण, भीम भैरव भगवती, महाकाली, भगवान बुद्ध, किरातेश्वर महादेव, महारुद्र, भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुजी पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: सामुदायिक कुकुरहरूको बन्द्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी कालिन्चोक गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: कालिन्चोक गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेटी 2083 साल जेठ 16, 17 र 18 गति कालिन्चोक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: सो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले बन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै बन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
1: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075359 9742646
0: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलखा। धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
2: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।
1: लेडीज एन्ड जेन्टलमेन, द गोटी सङ।

0: লাউডো সত্য গুলার এ কই শাম রে লাউডো লাউডো সত্য
1: ওই না পানি দে আমা পানি দে আমা
2: পানি দে পানি দে পানি দে তালে পানি
0: লাউডো লাউডো সত্য মুটিও তার টেকা
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45 काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ आराम सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली

0: होइनै बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, रोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डो, रोजी के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: यो हो हाम्रो रेडियो 103.4 MHz। हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
5: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघाङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
7: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
6: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
7: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
8: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
9: आफ्नै कम्पाउन्ड भएको,
8: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
9: सस्तोमा होइन राम्रो सिकाउँछ।
6: फाइटर ग्रुप अफ मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20,000 दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
10: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि डिटिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: योजना तथा कार्यक्रम को भुगतान संबंधी कालिंचोक गांव पालिका को सूचना।
1: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी निकासा र खर्चको लेखा अदावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
0: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथी कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदान फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिंचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिन सक्नुहुन यो सूचना प्रसारण गरिएको छ।
1: सो समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
0: कालिंचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। यूरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 काभ्रे बगर दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
6: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
5: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
7: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

हार्दिक दिक श्रद्धांजलि। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। यो सुखको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत

0: सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी, दलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
2: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

एक नम ले।

देखा मेरे हमले, देखा मेरे हमले, देखा मेरे हमले, देखा मेरे हमले।

देखो मैं हो हमले, देखो मैं हो हमले, इस तो भी है कारे।

0: कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी सूचना।
1: यस कालिन्चोक गाउँपालिका आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकाले सो प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 देखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकाले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकहरूको सहभागिताका लागि अनुरोध गरिन्छ।
0: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ferits, cansat, vine, es fa d'ahir. Ai, moina, te ferits, cansat, vine, es fa d'ahir. Ai, moina, te ferits, cansat, vine, es fa d'ahir.
1: No, per més tard.
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। दुलिखेल अस्पतालद्वारा संचालित दुलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
7: 24 घण्टा आकस्मिक सेवा,
6: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
7: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
7: 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
7: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
6: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
7: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
6: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
7: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
8: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
6: अन्य थप जानकारीको लागि
8: सम्पर्क नम्बर 049-412-020।
6: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

यस बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। 55 वर्ष उमेर पुगेका सरकारी कर्मचारीलाई अनिवार्य अवकाशमा पठाइने भएको छ। सरकारले निजामती सेवामा जनशक्ति कटौतीको लक्ष्य अनुरूप 55 वर्षमै कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्न लागेको नयाँ आर्थिक वर्षको बजेटमा यसको घोषणा गरिँदैछ। मौजूदा प्रावधान अनुसार सरकारी कर्मचारी केही क्षेत्र बाहेक 58 वर्ष मेर वा 23 वर्ष सेवावधि पूरा गरेपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ। बजेटमा 55 वर्ष वा 30 वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश पाउने गरी निजामती विधेयक संशोधन गर्ने घोषणा गर्नेछ। यसबाट 10,000 भन्दा बढ़ी कर्मचारी अवकाशमा जाने र सरकारी खर्च कटौती हुने सरकारको अपेक्षा छ। सरकारी कर्मचारीले 20 वर्ष सेवा अवधि पुगेपछि आजीवन पेन्सन पाउने व्यवस्था छ। 2076 साउन 1 गते भन्दा पहिले नियुक्त भएका कर्मचारीलाई सरकारले नै पूरा पेन्सन दिनेछ। त्यसपछि नियुक्त भएका कर्मचारीका हकमा भने योगदानमा आधारित पेन्सन प्रणाली लागू गरिएको छ। अहिले अवकाश हुने कर्मचारीहरू सबै 2076 सालभन्दा अघिका हुनेछन्। उनीहरूलाई सरकारले नै पूरा पेन्सन दिनुपर्ने हुँदा नयाँ दायित्व सिर्जना हुनेछ। 20 वर्ष सेवा अवधि पुगेपछि स्वैच्छिक अवकाश लिन सकिने व्यवस्था समेत गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै उत्कृष्ट राजनैतिक व्यवस्था भएको बताएका छन्। काठमाडौँको टुनी हिलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र स्वतन्त्र रूपले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताएका हुन्। राष्ट्रपति पौडेलले संविधानले गणतन्त्रको मर्यादालाई बचाउन र गणतन्त्रलाई अझ समृद्ध बनाउन सबै राजनीतिक निष्ठा मूल्य मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नुपर्ने बताए। उनले गणतन्त्र फगत एक व्यवस्था नभएर आचरणशील राजनैतिक आर्थिक र सामाजिक जीवन पद्धति भएको टिप्पणी गरेका छन्। पौडेलले शासकीय सुधारका 100 कार्यसूचीलाई पुनः कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरेका छन्। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री वीरेन्द्र शाह, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरूको सहभागिता थियो। गणतन्त्रपछि यस्ता समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास थियो, तर यो पटक प्रधानमन्त्री शाहले मन्त्री परिषदबाट निर्णय गरी अनुरोध पत्र सहित राष्ट्रपतिलाई सम्बोधन गरिदिन आग्रह गरेका थिए। राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी र समाजका विभिन्न क्षेत्रका

0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष हजारौं सहितको बलिदान त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन्। संविधान कानूनका क्रममा देखिएका कमजोरी सच्याउनु पर्ने आवश्यकता उन्याउँदै उनले राज्य सञ्चालनमा विद्यमान परम्परागत र स्वेच्छाचारिताको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताएका छन्। उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल बेस पार्टी समायोजन भएको छ। समान अठर बोकेका शक्तिहरू सहकारी मार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्ने फन्दी दुई दलले पार्टी समायोजन गरेका हुन्। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्। दुई दलबीच साथमुदे सहमति पनि भएको छ। जल तथा मौसम विभागले आज देशभरको मौसम बदलिभई अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित पानी पर्ने पूर्वानुमान गरेको छ। विभागको पछिल्लो विवरण अनुसार आज दिउँसो प्राय सबैजसो प्रमुख शहरहरूमा मध्यमदेखि हल्का वर्षा हुनेछ। देशका धेरैजसो शहरमा वर्षाको सम्भावना 60% रहेको छ। हिमाली तथा पहाड़ी भेगका शहरहरू जुमसुम, जेरी र जुम्लामा पनि मौसम तुलनात्मक रूपमा चिसो रहने बताइएको छ। देशका अधिकांश स्थानमा चट्याङसहितको वर्षाको पूर्वानुमान गरिएको फन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। सुनको मूल्य आज एकै दिन 5,600 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार हिजो 5,500 रूपियाँ घटेको सुनको मूल्य आज बढ़ेको हो। आज सुनको मूल्य प्रतितोला 2,90,600 रूपियाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज मूल्य बढ़ेसँगै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको महासंघले जनाएको छ। यो दोस्रो प्रभाव सुनको मूल्य प्रतितोला 2,93,700 रहेको थियो। यस्तै आज चाँदीको मूल्य पनि बढ़ेको छ। हिजो प्रतितोला 4,862 रूपियाँमा कारोबार भएको चाँदी आज 5,040 रूपियाँमा कारोबार भइरहेको छ। हौस दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-0020 र गणेश बुढाथोकी 9869-0019-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूप फाइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 91.4 एकएस 802 र

0: लौन सक्यो गुलाल ए कोही छ भने लौन लौन सक्यो
1: पानीले पानीले पानी यताले पानी लौन लौन सक्यो उठ्यो त केटा
2: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
3: एक काटी सलाईले लिन सक्छ ज्यान
4: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
3: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ
2: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
5: होरी बतासको मौसम अनि आग लागि हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाउ
6: जनहितको लागि हाम्रो रेडियोको प्रयास
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: तिमी पाडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ती, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: काम हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

दिउँसो 3 बजेको हाम्रो समाचारमा सिर्जनाको नमस्कार। पचपन्न वर्ष उमेर पुगेका सरकारी कर्मचारीलाई अनिवार्य अवकाशमा पठाइने भएको छ। सरकारले निजामती सेवामा जनशक्ति कटौतीको लक्ष्य अनुरूप 55 वर्षसम्मै कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने भएको हो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आज प्रस्तुत गर्न लागेको नयाँ आर्थिक वर्षको बजेटमा यसको घोषणा गरिँदैछ। मौजूदा प्रावधान अनुसार सरकारी कर्मचारी केही क्षेत्र बाहेक 58 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ। बजेटमा 55 वर्ष वा 30 वर्ष सेवावधि पूरा गरेपछि अनिवार्य अवकाश पाउने गरी निजामती विधेयक संशोधन गर्ने घोषणा गरिनेछ। यसबाट 10,000 भन्दा बढ़ी कर्मचारी अवकाशमा जानेर सरकारी खर्च कटौती हुने सरकारको अपेक्षा छ। सरकारी कर्मचारीले 20 वर्ष सेवावधि पुगेपछि आजीवन पेन्सन पाउने व्यवस्था छ। 2076 साउन 1 गतेबाट पहिले नियुक्त भएका कर्मचारीलाई सरकारले नै पूरा पेन्सन दिन्छ। त्यसपछि नियुक्त भएका कर्मचारीका हकमा भने योगदानमा आधारित पेन्सन प्रणाली लागू गरिएको छ। अहिले अवकाश हुने कर्मचारीहरू सबै 2076 साल भन्दा अघिका हुनेछन्। उनीहरूलाई सरकारले नै पूरा पेन्सन दिनुपर्ने हुँदा नयाँ दायित्व सृजना हुनेछ। 20 वर्ष सेवावधि पुगेपछि स्वैच्छिक अवकाश लिन सकिने व्यवस्था समेत छ। हिमालयन री इन्सुरेन्स सहित 5 कम्पनीको 3,73 करोड़ रूपियाँ भन्दा बढ़ी रकम गैर कानूनी रूपमा दुरूपयोग गरी व्यक्तिगत लाभका लागि शेयर खरिद बिक्री गरेको गम्भीर प्रकरणमा केन्द्रीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आफ्नो अनुसन्धानको निष्कर्ष निकालेको छ। सीआईबीले बिचौलिया दीपक भट्ट र शंकर समूहका सुलभ अग्रवाल सहित 40 भन्दा बढ़ी आरोपी विरूद्ध बीमा कर्सुकमा 5 वर्ष कैद सजाय माग दावी गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। बीमा प्राधिकरणको प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा अघि बढ़ेको यस अनुसन्धानपछि आगामी 7 अदालतमा मुद्दा दर्ता गर्ने सरकारी वकिल कार्यालयको तयारी छ। अनुसन्धान प्रतिवेदन अनुसार मुख्य योजनाकार दीपक भट्टको इशारामा हिमालयन रीका तत्कालीन अध्यक्ष शेखर गोल्छा, संचालकहरू सुलभ अग्रवाल, अमित मोर, राजीव मोर, शुभेच्छा खडेल, सुभाष कुमार झुन्झुनवाला, भारतीय नागरिक मनिष कुमार र सीओ उपासना पौडेलको मिलोमतोमा बीमाको अरबौं रकम संचालक समितिको अनुमति बिना दुरूपयोग गरिएको हो। हाल भट्ट र अग्रवाल पनि प्रहरी हिरासतमै छन् भने सीआईबीको कार्यवाही अघि बढ़ेसँगै पूर्व अध्यक्ष गोल्छा सहितका संचालकहरूले पदबाट राजीनामा दिइसकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र गणतन्त्र संसारकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताएका छन्। काठमाण्डुको टोली खेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र रूपले सम्पूर्ण नागरिक राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताएका हुन्। राष्ट्रपति पौडेलले संविधानले गणतन्त्रको मर्यादालाई बचाउन र गणतन्त्रलाई अझ समृद्ध बनाउन सबै राजनीतिक निष्ठा मूल्य मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नुपर्ने बताए। उनले गणतन्त्र फगत एक व्यवस्था नभएर आचरणशील राजनीतिक आर्थिक र सामाजिक जीवन पद्धति भएको टिप्पणी गरेका छन्। पौडेलले शासकीय सुधारका 100 कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमा रहित अर्थतन्त्र, तैल रहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरेका थिए। समारोहमा उपराष्ट्रपति रामसाहेब प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपाल सहित कूटनीतिक नियोगका प्रमुख लगायतको सहभागिता थियो। गणतन्त्रपछि यस्ता समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास थियो, तर यो पटक प्रधानमन्त्री शाहले मन्त्री परिषदबाट निर्णय गरी अनुरोध पत्र सहित राष्ट्रपतिलाई सम्बोधन गरिदिन आग्रह गरेका थिए। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छूट कसैलाई नभएको बताएका छनृ
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गणतन्त्र दिवसको शुभ अवसरमा शुभकामना दिँदै तर यो पटक प्रधानमन्त्री शाहले मन्त्री परिषदबाट निर्णय गरी अनुरोध पत्र सहित राष्ट्रपतिलाई सम्बोधन गरिदिन आग्रह गरेका थिए।

0: जनताको लामो संघर्ष हजारौं शहीदको बलिदान त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन्। संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सच्याउनु पर्ने आवश्यकता औल्याउँदै उनले राज्य सञ्चालनमा विद्यमान परम्परागत र स्वेच्छाचारिताको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताए। उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। त्रिपुरेश्वर स्थित उज्यालो नेपाल पार्टीको कार्यालयमा दुवै पार्टीबीच एकताको सहमति भएको हो। सहमति पत्रमा उज्यालो नेपालका महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टीका महामन्त्री दधिराम परिवारले हस्ताक्षर गरेका छन्। समान अठूट बोकेका शक्तिहरूले सहकारी मार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्ने भन्दै दुई दलले पार्टी समायोजन गरेका हुन्। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्। दुई दलबीच सात बुँदे सहमति पनि भएको छ। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अगाडि बढ़ाइने सहमति भएको छ। चालू आर्थिक वर्ष 2082-83 बजेट कार्यान्वयन अवधि अब 45 दिन मात्र बाँकी हुँदा करिब 64% मात्रै खर्च भएको छ। कुल 19 खर्ब 64 अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको सरकारले आजसम्म लक्ष्यको 63.76% मात्र बजेट खर्च गरेको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहिबारसम्म 12 खर्ब 52 अर्ब 26 करोड़ बजेट खर्च भएको छ, जुन लक्ष्यको 64.76% हो। यो अवधिमा चालूतर्फ लक्ष्यको 72.85% खर्च भएको छ, जुन 8 खर्ब 60 अर्ब 31 करोड़ बराबर भएको छ। चालू खर्चको लक्ष्य 11 खर्ब 80 अर्ब 98 करोड़ रहेको छ। पूँजीगततर्फ पनि लक्ष्यको 30.18% मात्रै खर्च भएको छ। पूँजीगततर्फ कुल 4 खर्ब 7 अर्ब खर्चको लक्ष्य रहेकोमा 1 खर्ब 23 अर्ब मात्र खर्च भएको हो। कम्बोडिया सरकारले भिसामा समयावधि सकिएका 602 नेपालीको जरिवाना मिनाहा गरेको छ। थाइल्याण्डको बैंकक स्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिवाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन सहज बनाइएको हो। भिसा शुल्क मिनाहा गरिएका मध्ये 302 नेपाली स्वदेश फर्किन बाँकी छ। सबैलाई नेपाल फर्कन ट्राभल डकुमेन्ट उपलब्ध गराइसकिएको थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले बताएका छन्। कम्बोडियामा भिसाको समयावधि समाप्त भइसकेपछि बस्ने विदेशीलाई दिनको 10 अमेरिकी डलर जरिवाना गरिने व्यवस्था छ। पछिल्लो केही महिना यता मात्र कम्बोडिया सरकारले नेपालले तिर्नुपर्ने 8 करोड़ रूपियाँ भन्दा बढ़ी जरिवाना मिनाहा गरिसकेको छ। यसैबीच बैंकक स्थित नेपाली दूतावासले आज सूचना जारी गर्दै भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडिया बसिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन अनुरोध गरेको छ। तोकिएको अवधिभित्र आफ्नो मुलुक नफर्किने विदेशी नागरिकलाई कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ गरी कड़ा कार्यवाही गर्ने र जरिवाना तथा कैद सजाय समेत हुने व्यवस्था गरेको छ। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापन आधार आर्थिक गणना।

0: र नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटाउन्।
1: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्तजनहरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नु हुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: हार्दिक श्रद्धाञ्जली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढा थुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको अवस्थामा हिग निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फर्स्टको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुती दुलखा।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन। आज जाँदिन नि है।
2: लो, किन नि? के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
7: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
8: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
7: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
8: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
6: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
9: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
10: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
9: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
11: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सामुदायिक कुकुरहरूको वंध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम संचालन सम्बन्धी कालिन्चोक गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: कालिन्चोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेटी 2083 साल जेठ 16-17 र 18 गति कालिन्चोक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वंध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम संचालन गरिने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: यो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत वंध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वंध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वंध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै वंध्याकरण हुने दिन बिहान 8 बजेभित्र वंध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई यस्तो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
1: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075739 9742646
0: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सिंहेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
5: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
6: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
6: हाम्रा सुविधाहरू
5: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउन्ड भएको,
6: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
5: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
6: सस्तोमा होइन राम्रो सिकाउँछौ।
5: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट बीच बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: यो योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना।
1: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी निकासा र खर्चको लेखा अदावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
0: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथी कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदान फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइ सक्नुहुन यो सूचना प्रसारण गरिएको छ।
1: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
0: कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा।
2: तो राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि? कृषि विकास बैंक अगाडि छ नि, होइन?
4: पाण्डहरू गइहालौ न, सकिगो नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
8: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
9: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
10: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
9: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
10: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
7: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
11: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
12: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
13: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
11: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-20।

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
3: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: बोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। सामुदायिक कुकुरहरूको बन्द्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी कालिन्चोक गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
3: कालिन्चोक गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेती 2083 साल जेठ 16-17 र 18 गति कालिन्चोक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: सो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले बन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै बन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
3: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075739 9742647740।
0: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: छैन बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागिस बिहे तिर हो कि क्या हो
1: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो
1: के हुनु नि बित्ति मनोकामनाको कुरा हो नि होइन
0: हो नि पाँडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहाल न
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
0: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
1: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
2: पाण्डवहरू गइहालौ न सकिगयो नि
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कुल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
4: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100
5: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। आगामी आर्थिक वर्ष 2083-84 को बजेट संसदमा प्रस्तुत भइरहेको छ। संसदमा जानु अघि अर्थमन्त्रीले मन्त्रीपरिषद बैठकबाट बजेट पास गरेर संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेश गरिरहेका हुन्। यसपालि बजेटको ब्रीफकेस बोक्ने चलन तोडिएको छ। यसअघिका अर्थमन्त्रीले ब्रीफकेसमा बजेट बोक्ने गरे पनि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले त्यो परम्परा तोडेका हुन्। उनले अर्थ मन्त्रालयबाट मन्त्री परिषदमा बजेट लैजाने क्रममा नेपाली कागजले बेरिएको बजेट देखाएका छन्। पछिल्लो समय नेपालमै बनेको ब्रीफकेस झोलामा बजेट बोक्ने गरिएको थियो। पूर्व अर्थमन्त्री वर्षमान पोनको पालामा ढाकाबाट बनेको ब्रीफकेस प्रयोग गरिएको थियो भने वैष्णव पौडेलको पालामा अल्लोको ब्रीफकेस प्रयोग भएको थियो। सरकारले आयकरको न्यूनतम सीमा बढ़ाएको छ। हालसम्म सरकारको न्यूनतम सीमा 5 लाख रूपियाँ रहेकोमा सरकारले अब 10 लाख पुर्याएको हो। आगामी आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य मार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा 10 लाख कायम गरिएको बताएका छन्। अब 10 लाख रूपियाँसम्म वार्षिक आमदानी हुनेले 1% मात्रै कर तिरे पुग्नेछ। यसैबीच सरकारले बोझिलो संगठन संरचनामा सुधार गर्दै छरितो बनाउने घोषणा गरेको छ। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत संगठन संरचनामा सुधार गर्ने घोषणा गरेका हुन्। अब 22 मन्त्रालय घटाएर 18 कायम गरिएको छ। यस्तै 31 निकाय खारेज, 6 निकाय मर्जर र 6 निकाय हस्तान्तरण तथा 18 निकाय पुनर्संरचना गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन्। सरकारले कृषिमा उत्पादकत्व वृद्धिको नीति लिने भएको छ। सरकारले 2 करोड़ लगानी गरेर कृषि वा पशुपालन गर्नेलाई प्रोत्साहन गर्ने भएको हो। न्यूनतम 2 करोड़सम्मको लगानीमा कृषि वा पशुपालन गर्ने कृषकलाई प्रति वर्ष 10% दरले प्रोत्साहन गरिने भएको छ। कृषिको सहुलियत लोनलाई पनि वास्तविक कृषकसम्म पुर्याउने लक्ष्य राखिएको छ भने कृषि उत्पादनलाई प्रोत्साहन गरिने भएको छ।

सरकारले राखेर बाँकी सेयर पुस्न स्थानतर्भित्र बिक्री गर्ने उनले बताए। सेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने पनि सरकारको तयारी छ। रामेश्वरको ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ। विद्यार्थी अभावकै कारण कतिपय विद्यालय बन्द गर्नुपर्ने अवस्था पैदा भएको छ। रामेश्वरमा 108 आधारभूत विद्यालय रहेकोमा 9 विद्यालयमा 5 भन्दा कम विद्यार्थी छन्। 16 आधारभूत विद्यालयहरू विद्यार्थी न्यून भएकै कारण प्रारम्भिक बाल विकास एसीडी कक्षामा सीमित भएका छन्। शिक्षा तथा समन्वयकै रामेश्वरका अनुसार एसीडी मात्रै सञ्चालन भइरहेका 9 विद्यालयमा 5 भन्दा कम विद्यार्थी छन्। 4 विद्यालयमा 10 भन्दा कम र 2 विद्यालयमा 20 भन्दा कम बाल बालिका अध्ययनरत छन्। यस्तै 16 आधारभूत विद्यालयमा कक्षा 1 माथि 2 देखि 5 सम्म मात्रै

0: स्थित सुरु आधारभूत विद्यालयमा कक्षा एकमाथि दुईदेखि पाँच जनासम्म मात्रै विद्यार्थी छन्। 47 वटा आधारभूत विद्यालयमा कक्षा एकमाथि अध्ययन गर्ने विद्यार्थी संख्या 6 देखि 10 जनासम्म मात्रै रहेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजरेलले जानकारी दिए। गजरेलका अनुसार ती विद्यालयमा 1 देखि 4 जनासम्म शिक्षक कार्यरत छन्। धेरै विद्यालयमा 1 जना शिक्षकले मात्रै सबै कक्षा थानिरहेका छन्। शिक्षा समन्वय इकाईका अनुसार रामेछापका 22 विद्यालयमा 11 देखि 15 जनासम्म विद्यार्थी छन् भने 4 विद्यालयमा 16 जना विद्यार्थी अध्ययनरत छन्। एउटा विद्यालयमा 19 जना मात्रै विद्यार्थी छन्। यो तथ्याङ्क शिक्षा तथा मानव स्रोत विकास केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली आईएमएस विद्यालयले आफै अध्यावधि गरेको र सम्बन्धित स्थानीय तहले प्रमाणीकरण गरेको विवरणमा आधारित हुन्। 108 आधारभूत विद्यालयमा जम्मा 788 जना विद्यार्थी मात्रै अध्ययनरत छन्। ती विद्यालयहरूमा 132 जना भन्दा बढ़ी शिक्षकहरू कार्यरत छन्। हाउस बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

Tek geriye.

0: सबको घर में वाईफाई हुने हाम्रो नहुने नेट जोड्यो भने भन्छन् राम्रो नहुने
1: हुने न नेट गर्नु हुने न नेट गरे भने त मान्छे

0: रामेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूप फाइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बिच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।
4: साल फिल्म्सको प्रस्तुतिमा
5: भीम कुसारी र महेश्वरी राजकोटी मगरको मता मुन्द्रे ड्राइभर स्टाइल हेर न
6: छ नि म यहाँ, तर तिमी जस्तो राम्रो गर्छौ त छैन नि।

0: पटनादेखि गाडी चलाउन थालेको कि तिमी जस्तो सुन्दरी त कहिले पनि चढेको छैन यो बसमा। तिमीले पुरै बाँदरनी भनेको छैन नि त, होइन मान्छे कि बाँदरनी, मान्छे कि बाँदरनी हुन नि अप्ठ्यारो छ। जे तिमी राम्री छौ, आज यो गाडीमा चढ्यौ खुसी लाग्यो भन्न खोज्यो क्या?
1: यस्ता गाडी त हामी कति चढिसक्यौँ कति चढिसक्यौँ तिमीलाई के
0: कहाँ कहाँको गाडी चढ्यौ तिमीले अहिलेसम्म?
1: काकाको त चढा छैन भो, काकाको त गाडी पनि हुनु पर्यो नि
0: सर। कसको चढ्यौ त
1: काकास्के?

0: हार्दिक श्रद्धाञ्जली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।
1: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना।
2: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दि निकासा र खर्चको लेखा अदावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
1: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथी कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदान फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेति 2083 साल असार 7 गतेभित्र कागजातहरू पेश गरी भुक्तानी लिइ सक्नुहुन यो सूचना प्रसारण गरिएको छ।
2: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
1: कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
8: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
9: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
8: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
9: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
8: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर, दोलखा।

नया नेपाल को नया आवाज आवाज विहीन को आवाज जन आवाज हम रेडियो 103.4 मेगाहर्ज

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 楼了小舅，你看，哎，过一下子嘞，楼了楼了小舅。
1: 哎，能把你家的，把你家的，把你。
2: 把你的，把你的，把你的，把你的，把你
0: 的，老了老说是我爹的爹的，
1: 老了，
3: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
1: एक काटी सलाईले लिन सक्छ ज्यान।
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं।
1: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौं।
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं।
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउं। अकल्पनीय घटनाबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन हो।
9: धिमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
10: मेरो
11: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहस्र अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।
10: हे

0: गोकुल धूप साल धूप वा बाटे को धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाना देवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-41 97-61-13-41। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाना देवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: तेरे के साथ बदले तो हम समाचार में लक्ष्मी को नमस्कार इस समाचार बुलेटिन हम रेडियो एक्से 3.4 मेगाहर्ज और जुड़े सामुदायिक एफएम 94 मेगाहर्ज बाट एकै साथ प्रसारण भइरहेको छ इंटरनेट में www.hamroradiofm.org/jnp र हाम्रो पाब वेबसाइट पनि हामीलाई सुन्न सक्नुहुनेछ मुख्य समाचारका शीर्षकहरू आगामी आर्थिक वर्षको लागि 21 अर्ब 34 करोड बराबरको बजेट सार्वजनिक सरकारलाई 6 अर्ब 57 अर्ब बजेट घाटा प्रदेश र स्थानीय सरकारलाई 1.5 खर्ब वित्तीय समानीकरण अनुदान हस्तान्तरण आयकरको न्यूनतम सीमा 10 लाख कर्मचारीको तलब 21% वृद्धि नर्सहरूको रात्री ड्यूटी भत्ता दोब्बरले बढ़ाइयो 2 करोड़ लगानी गरेर कृषि गर्नेलाई प्रोत्साहन ताजा महिला भलिबलको उपाधि इरानलाई
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
2: हाम्रा सुविधाहरू 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे स्टोको समेत व्यवस्था हुने र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोराखा सुनेर

0: करोड़ पूंजीगत तर्फ 4 खरब 31 अरब और वित्तीय व्यवस्थापन तर्फ 4 खरब 22 अरब 24 करोड़ बजेट विनियोजन गरिएको छ। कुल बजेट मध्ये राजस्वबाट 14 अरब उठाउने र बाँकी रकम अनुदान तथा ऋणबाट बेहोर्ने लक्ष्य राखिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव भएको छ। घोषित बजेट मध्ये राजस्वबाट 14 खरब 5 अरब 31 करोड़ स्रोत जुटाइने सरकारले जनाएको छ। यसै वैदेशिक अनुदान 61 खरब 74 करोड़ प्राप्त हुने अपेक्षा छ। त्यसपछि करिब 6 खरब 57 अरब बजेटको स्रोत अपुग हुनेछ। अपुग स्रोत वैदेशिक र आन्तरिक ऋणबाट पूर्ति गर्ने अर्थमन्त्री बागले बताएका छन्। बालिन शाह नेतृत्वको वर्तमान सरकारले आगामी आर्थिक वर्ष 7% आर्थिक वृद्धिको लक्ष्य लिएको छ। चालू बजेटमा 6% आर्थिक वृद्धिको लक्ष्य लिएकोमा अर्थमन्त्री बागले महत्वाकांक्षी वृद्धि दरको लक्ष्य लिएका हुन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले यो वर्ष 3.85% मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। यसैबीच यसपालि बजेटबाट ब्रिफकेस बोक्ने चलन तोडिएको छ। यसअघिका अर्थमन्त्रीले ब्रिफकेसमा बजेट बोक्ने गरे पनि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले त्यो परम्परा तोडेका हुन्। पछिल्लो समय नेपालमै बनेको ब्रिफकेस झोलामा बजेट बोक्ने गरिएको थियो। पूर्व अर्थमन्त्री वर्षमान पुनको पालामा ढाकाबाट बनेको ब्रिफकेस प्रयोग गरिएको थियो भने विष्णु पौडेलको पालामा अल्लोको ब्रिफकेस प्रयोग भएको थियो। सरकारले कर्मचारीको तलब 21% वृद्धि गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलब करिब 21% वृद्धि गरेको घोषणा गरेका हुन्। अर्थमन्त्री वाग्लेका अनुसार आधारभूत तलबमानमा 10%, कार्य सम्पादनका आधारमा 10% र ग्रेडका आधारमा कुल 21% तलब बढ़नेछ। यो सँगै उनीहरूले न्यूनतम 40,000 पाउने भएका छन्। बढ़ेको तलबमान आगामी साउन 1 गतेदेखि लागू हुनेछ। यो सँगै ग्रेड से 40,000 देखि 1,00,000 माथि हुनेछ। सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई 1.5 खरब वित्तीय समानीकरण अनुदान हस्तान्तरण गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रदेश सरकार र स्थानीय सरकारलाई 1.5 खरब वित्तीय समानीकरण अनुदान हस्तान्तरण गरेको घोषणा गरेका हुन्। आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारलाई 61 अरब 50 करोड़ र स्थानीय तहका लागि 90 अरब 20 करोड़ वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने बजेटमा उल्लेख छ। अर्थमन्त्री वाग्लेका अनुसार प्रदेशमा 4 अरब 60 करोड़ र स्थानीय तहमा 8 अरब 93 करोड़ समपूरक अनुदान जानेछ। साथै प्रदेशमा 3 अरब 82 करोड़ विशेष अनुदान छुट्याइएको छ। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा 39 अरब 72 करोड़ र स्थानीय तहमा 2 खरब 6 अरब 67 अनुदान हस्तान्तरण गर्ने भएको छ। राजस्व बाँडफाँडबाट कुल 1 खरब रकम जानेछ। सरकारले आगामी आर्थिक वर्ष राजस्व बाँडफाँड रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 5 खरब रूपियाँ बराबर प्रदेश 6 खरब बराबर प्रदेश र स्थानीय तहमा पठाउने भएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को 1 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अदावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
2: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथी कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदान विवरणहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी

0: निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चो गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ।
1: समयावधि भित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
0: कालिन्चो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
4: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.radioefm.org.in र हाम्रो पात्रो एफएम पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले आयकरको न्यूनतम सीमा बढ़ाएको छ। हालसम्म आयकरको न्यूनतम सीमा 5 लाख रूपियाँ रहेकोमा सरकारले अब 10 लाख पुर्याएको हो। आगामी आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य मार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा 10 लाख कायम गरिएको बताएका छन्। अब 10 लाख रूपियाँसम्म वार्षिक आमदानी हुनेले 1% मात्रै कर तिरे पुग्नेछ। नेपाल सरकारको बोझिलो संगठन संरचनामा सुधार गर्दै छरित बनाउने घोषणा पनि गरिएको छ। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत संगठन संरचनामा सुधार गर्ने घोषणा गरेका हुन्। जसअनुसार 22 मन्त्रालय घटाएर 18 कायम गरिएको छ भने 31 निकाय खारेज, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण र 18 निकाय पुनर्संरचना गरिनेछ। सरकारले बिजुलीमा पनि मूल्य अभिवृद्धि कर भ्याट लगाउने भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको बजेटमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बिजुलीमा भ्याट लगाउने घोषणा गरेका हुन्। उपभोक्ताले खपत गर्ने मासिक 50 युनिटसम्म कुनै कर लाग्ने छैन, तर त्यसभन्दा माथिको बिजुली खपत गर्दा भ्याट लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले बताएका छन्। अन्तिम तहको उपभोक्तालाई बिक्री गर्ने मासिक 50 युनिट भन्दा बढ़ेको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरिएको बजेटमा उल्लेख छ। यो व्यवस्थासँगै 50 युनिट भन्दा बढ़ी बिजुली खपत हुने उपभोक्ताहरूले विद्युत महसुल करमा भ्याट समेत तिर्नुपर्नेछ। विद्युत महसुलमा भ्याट लगाउँदा महसुल दर स्वत वृद्धि हुनेछ। यस अघि बिजुलीमा कर लाग्ने गरेको थिएन। सरकारले आगामी आर्थिक वर्षदेखि बिजुलीलाई पनि करको दायरामा ल्याएको हो। सरकारले कृषिमा उत्पादकत्व वृद्धिको नीति लिने भएको छ। सरकारले 2 करोड़ लगानी गरेर कृषि वा पशुपालन गर्नेलाई प्रोत्साहन गर्ने भएको हो। न्यूनतम 2 करोड़सम्मको लगानीमा कृषि वा पशुपालन गर्ने कृषकलाई प्रतिवर्ष 10% दरले प्रोत्साहन गरिने भएको छ। कृषिको सहुलियत लोनलाई पनि वास्तविक कृषकसम्म पुर्याउने लक्ष्य राखिएको छ भने कृषि उत्पादनलाई प्रोत्साहन गर्ने भनिएको छ। उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान 10% दरले शोध भर्ना हुने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन्। आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि 1 अर्ब 95 करोड़ बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन्। आगामी आर्थिक वर्षबाट सरकारले नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर बनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नयाँ आर्थिक वर्षको बजेट भाषणमा यस्तो घोषणा गरेका हुन्। महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि 50% वृद्धि गर्ने उनले बताए। स्वास्थ्य बीमा कार्यक्रममा पनि सरकारले सुधार गरे भएको छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि 15 अर्ब विनियोजन गरेको छ। यस्तै निर्माण शुरू भएका अस्पताललाई 3 वर्षमा पूरा गर्ने सरकारले घोषणा गरेको छ। 7 प्रदेशका सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा रूपान्तरण गर्ने पनि सरकारको घोषणा छ। सरकारले निशुल्क वितरण गर्ने मध्ये 25 प्रकारका औषधि नेपालमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। सरकारले शहरी क्षेत्रमा हुने भौतिक निर्माणलाई सुरक्षित र जोखिम मुक्त बनाउन भवन निर्माणको नक्सा पास गर्दा नै बीमा अनिवार्य गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस्तो नयाँ व्यवस्था घोषणा गरेका हुन्। बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले शहरी क्षेत्रमा भवन निर्माणको नक्सा पास गर्दा अनिवार्य बीमा गर्ने व्यवस्था गरेको बताएका छन्। यो व्यवस्था लागू भएपछि शहरी क्षेत्रमा घर वा व्यावसायिक भवन निर्माण गर्न स्थानीय तहबाट नक्सा स्वीकृत गराउँदा अनिवार्य रूपमा बीमा भवन निर्माण जोखिम बीमा गरिएको हुनुपर्नेछ। यसले निर्माणका क्रममा हुन सक्ने दुर्घटना मानवीय क्षति वा प्राकृतिक भवितव्यबाट हुने आर्थिक नोक्सानीको जोखिम न्यूनीकरण गर्नेछ। यसअघि शहरी क्षेत्रमा घर निर्माण गर्दा नक्सा पास अनिवार्य गरिए पनि बीमा पनि अनिवार्य गरिएको थिएन। सरकारले जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना ल्याएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्थाबारे जानकारी दिएका हुन्। यो व्यवस्थाका कारण जग्गा रोका फुकुवा खरिद बिक्री तथा राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। यो योजना अन्तर्गत 35 नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गर्ने भएको छ। बजेटमा घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा ध्वनि संकेत नम्बर जारी गरिने व्यवस्था गरिएको समेत जनाइएको छ। कम्बोडिया सरकारले भिसामा समयावधि सकिएका 602 नेपालीको जरिवाना मिनाहा गरेको छ। थाइल्याण्डको बैंकक स्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिवाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन सहज बनाइएको हो। भिसा शुल्क मिनाहा गरिएका मध्ये 302 नेपाली स्वदेश फर्किन बाँकी छ। सबैलाई नेपाल फर्कन ट्राभल डकुमेन्ट उपलब्ध गराइसकिएको थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले बताएका छनृ।

0: हाम्रो समाचारमा अब खेल सम्बन्धी समाचार। इरानले पराजित रहँदै काबा महिला भलिबल च्याम्पियनको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा कास्कस्तानलाई 3-1 सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो। इरानले पहिलो सेट 25-18 जित्दै खेलमा अग्रता बनाएको थियो। कास्किस्तानले दोस्रो सेट 25-19 जितेर खेलमा पुनरागमन गरेको थियो, तर तेस्रो सेट इरानले 25-15 सहजै आफ्नो पक्षमा पार्दै 2-1 अग्रता बनाएको हो। चौथो सेट इरानले 25-21 जितेसँगै उपाधि आफ्नो पक्षमा पारेको छ। इरानले यसअघि 2025 अक्टोबरमा उज्बेकिस्तानमा भएको दोस्रो संस्करणको उपाधि पनि जितेको थियो। काबा महिला भलिबलको उपाधि इरानले जितेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: ध्यान दिनुहोस् ध्यान दिनुहोस्, समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-00-2090 र गणेश बुढाथोकी 9869-019-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूप आइटल रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844-30-48-79 9844-30-48-79 र 9864-11-00-11 9864-11-00-11।
5: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
6: हो र?
5: होइन होला त्यस्तो त।
6: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
7: के भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: होइन ए पाँडे सोटे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
10: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरीघ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सकिएको नि
9: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि। होइन त
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा,
7: 32 इन्च देखि माथिको एलईडी किन्दा 200 रुपैयाँमा
11: एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
12: टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
13: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
14: दुलिखिल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
15: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
14: हाम्रा सेवाहरू:
15: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
14: 24 घण्टा आकस्मिक सेवा,
15: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
14: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
15: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
14: 24 घण्टा फार्मेसी सेवा,
15: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
14: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
15: हार्ट जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
14: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
15: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
14: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
16: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
15: अन्य थप जानकारीको लागि
16: सम्पर्क नम्बर 0494-12-020।
14: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
17: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सामुदायिक कुकुरहरूको वन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम संचालन सम्बन्धी कालिन्चोक गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: कालिन्चोक गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेती 2083 साल जेठ 16, 17 र 18 गति कालिन्चोक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम संचालन गर्ने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: यो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै वन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
1: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075739 9742647740।
0: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामीले सुमधुर स्वरका धनी गायक दीपक खरेलको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: के त आँखा मिचेको मिचे गरेको
1: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
0: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
1: ए त्यसो भए जोगिन के गर्ने त
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
1: बुझेँ
0: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
2: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: तपाईँ यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरका धनी गायक दीपक खरेलको स्वरमा सजिएका उत्कृष्ट गीत संगीत सुनिरहनु भएको छ
5: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
6: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
6: 24 घण्टा आकस्मिक सेवा
5: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
6: 24 घण्टा फार्मेसी सेवा
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
6: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
6: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
5: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
6: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494-12-020
6: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
8: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली
9: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा
10: यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि
9: परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ
10: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45 काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ
8: आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली

0: एचएनजीएल सुन्दै हुनुहुन्थ्यो सुमधुर स्वरका धनी गायक दीपक खरेलको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: एनबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा कर्मचारीको तलब वृद्धि र आयकरमा छूट लगायत ठूलो आकार र महत्वाकांक्षा सहित रासोपा सरकारको पहिलो बजेट संसदमा पेश।
1: कुल खर्च रु 2124 अर्ब 34 करोड़ विनियोजन गरेको छु।
0: विपक्षीलाई कस्तो लाग्यो त नयाँ सरकारको बजेट?
2: आकारमा धेरै नै ठूलो भयो। जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन।
0: अनि रुमेनियामा रूसी ड्रोन खसेपछि नेटो र ईयूद्वारा मस्कोलाई चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। रूसी ड्रोन खसेर रूमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रूटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा दुईजना घाइते भएका थिए। युक्रेन युद्ध शुरू भए यता नेटोको सदस्य राष्ट्र रूमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रूसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रूमेनियाले रूसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर भन्छन्, यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रूमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई। भारतीय अधिकारीहरूले यो वर्षको मनसूनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्षामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जूनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसूनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जेन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाड़ीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको 1/3 सहयोग मात्र जुटेको बताए। इबोला संक्रमण देखिएका कंगो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड़ अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। डब्ल्यूएचओले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। झण्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढ़ी करिब 21.25 खर्ब रूपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छूट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रूपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ रु 1270 अर्ब 58 करोड अर्थात कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422 अर्ब 64 करोड अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो।
0: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
1: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौं। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौं।
0: गत तीनवटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री बाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुशीको खबर दिएका छन्।
1: करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
0: बजेटले क्षेत्रगत रूपमा 2.86 खर्ब रूपियाँ सड़क तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2.18 खर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ़न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृंखलामा देखा परेको गड़बड़ीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौं।
2: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठूलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 खर्ब नै ठूलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै शून्यको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा शुरू गरेका कैयौं कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यौं, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषिजन्य उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढंगले प्याकेजिङ गर्न खोज्नुभयो। त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
0: नयाँ सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
2: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौं भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाखसम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यम वर्गलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजेका देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसी कुरा यसमा के भने विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिष्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँले स्वीकार्नु, पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक शिक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो, त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठूलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन। खास गरी रोजगारी सिर्जना गर्ने खालको ठूलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखिएन।
0: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ, तपाईँलाई त्यस्तै लाग्छ यो त्यसले नयाँ चरण ल्याउँछ सुधारको?
2: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो उहाँले त्यसो भनेको पनि त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार संग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक सुरक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
0: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
2: एउटा कुरो त के भने आकार ठूलो भइसकेपछि, स्वेलिङ भइसकेपछि, सुन्निसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कार्यान्वयन क्षमताका कारणले कार्यान्वयन हुनेमा शंका छ।
0: अब बजेट भाषणको शुरूमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो, अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो हेरफेर गर्दाखेरि उसले राखेको आश पूरा होला?
2: त्यति सजिलै पूरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नुभएको छ तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ, अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विरोधाभासी कि सोट कहाँबाट ल्याउने त त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्य आन्तरिक ऋण ठूलो आकारमा लिने कुरा गर्नुभएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य कोही जग्गामा नहुने रकम पनि नहुने प्राइभेट सेक्टर, यस्ता विरोधाभासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पद अर्थमन्त्रीजीले पेश गर्नुभएको छ, कति कुराहरू त शंकाको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ त्यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नुभएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन, निजी क्षेत्र त्यस्तो चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
0: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
2: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शंकाको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ, अहिले चाहिँ अङ्क दिनेतिर नलागौं। हामीले के आशा गरौं भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौं त्यो कुरा चाहिँ राम्रो ढंगले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शंकाको लाभ दिउँ।
0: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रुमेनियाको एउटा आवासीय भवनमा रूसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रूसलाई चेतावनी दिएका छन्। रुमेनियाका अधिकारीहरूले उक्त ड्रोन रूसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रूसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा 2 जना घाइते भएका थिए। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट। रुमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10औं तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो। रुमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रूसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्। राष्ट्रपति निकुसर डानले रुमेनियाको दक्षिण पूर्वी शहर कुन्स्टान्टामा रहेका रूसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्। रूसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। यसअघि नेटोका प्रमुख मार्क रुटाले रूसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रूसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले ईयूले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। यूके, जर्मनी र फ्रान्सले पनि रूसी ड्रोनले रुमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यहीं समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
5: चिया कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
6: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
7: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
8: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
7: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
8: ल ल म दोलखा डेरीको नम्बर वान डिडीसी दुध नै लिएर आइहाल्छु।
5: आहा कति मिठो दुध, अब देखि सधैँ डिडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
9: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वान डिडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
10: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
9: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 0949420।

0: आवाज विहीनहरुको आवाज जन आवाज हाम्रो रेडियो 103.4 MHz।
1: सिर्जना म्युजिक प्रस्तुत गर्दछ।

0: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं।
1: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ। अकल्पनीय घटनाबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
2: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
3: होइन बाँडे, त राम्रो लुगा लगाएर थो हिँडेछ, कता जान लागि? बिहे तिर हो कि क्या हो?
4: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाएको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन?
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन पाण्डहरू के कुराकानी गर्नु लागेको हो?
4: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
3: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
3: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
4: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
5: पाण्डहरू गइहालौ न।
6: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
7: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: खाद्यान्नका हिउँको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबित काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: चोरी डकैती लगायतका घटनाबाट बच्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानु पर्दा वा राति सुत्ने अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्रो लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्किनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता